0: रश्मि जो प्रोग्राम तालीमुल कुरान रोजानो सुबह 9:05 ते सिर्फ GFM 88 नेटवर्क ते
1: इरशाद ऑटोस आई होंडा शोरूम बहरा पर होंडा मोटरसाइकिल जो पुर एतमाद आई बा अख्तियार इदारो इरशाद ऑटोस आई होंडा शोरूम महरा पर नईन मोटरसाइकिल जी सेल कंपनी जे मुकरर कर रेट ते दस्तयाब आहे सर्विस सेंटर एटलस होंडा लिमिटेड जो वारंटी क्लेम सेंटर सर्विस एरिया जिते होंडा मोटरसाइकिल जी बेहतरीन सर्विस कई वेंदी आहे होंडा कंपनी जा तमाम जेन्युइन स्पेयर पार्ट्स खुसूसी रियायत ते मौजूद इरशाद ऑटोस ते पंहिंजी होंडा मोटरसाइकिल जी करायो ट्रेनिंग कंप्यूटराइज जैपनीज टेस्टिंग मशीन जरिए जैमे मिले थी मोटरसाइकिल जी कारकर्दगी तमाम बेहतर फ्यूल एडजस्टमेंट RPMG एडजस्टमेंट कंप्यूटराइज जापानी मशीन जरिए कई वनिए थी होंडा जे क्वालिफाइड टेक्नीशियन जी जेर निगरानी इरशाद ऑटोस हालानी रोड मेहरापुर राब्ते जे लाए 0320180003
0: खुशखबरी लेजर हेयर रिमूवल गैर जरूरी बालों को खत्म करने का जदीद हल अब फिकर छोड़िए आपके शहर मेहरापुर में गिम्स अस्पताल गंबर्ट जिल्द के मशहूर डॉक्टर बशीर अहमद मेमन लेकर आए हैं चेहरे बाजू टांगे और पूरे जिस्म के गैर जरूरी बालों को खत्म करने के लिए महफूज और मौसर ट्रीटमेंट बार बार वेक्स और शेविंग से निजात नरम साफ और खूबसूरत जिल्द कम वक्त बेहतरीन नतायज अब गैर जरूरी बालों की फिक्र खत्म लेजर हेयर रिमूवल के साथ आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569
2: खुशखबरी जर्मन होम्योपैथिक क्लिनिक सामू वधन बोटा पेट्रोल पंप कोटली कबीर रोड मेहरापुर कराची इस्लामाबाद जो मशहूर डॉक्टर मंजूर हुसैन मेमन एम ए DHMS सिंध RHMP इस्लामाबाद होम्योपैथिक कंसल्टेंट एंड फैमिली फिजिशियन सीनियर लेक्चरर नवाबशाह होम्योपैथिक मेडिकल कॉलेज नवाबशाह हर अरबा खमीस जुमे छंछर आचर और सूमर से सुबह 10 AM to 5 PM तीन मरीजन जो इलाज कंदा हर जुमे छंछर आचर से बगैर फीस के चेकअप कर याद रखंदा मरीजन के दवा स्टोर दा वठनी पौंदी माहिर अमराज नक कन गलो पुरानो नजलो निचो मथे जो सूर नजर जी कमजोरी कन जो वण कन जो सूर घट बुधन में अचन शुगर ब्लड प्रेशर दिल जा मर्ज फालिज खंग टीबी मादे जी अल्सर मादे जी जलन दिली जो वदन जिगर जा मर्ज हेपेटाइटिस BC गुर्दे जी पथरी मसाने जी पथरी जो बगैर ऑपरेशन जी कामयाब इलाज कयो वने तो गुर्दन जो इन्फेक्शन चेहरे जो रंग सांवरो चेहरे की खारिश फट फुरड़ियों बारन में कद जो न वधन मर्दन औरतन में वजन जो न वधन उन्हें सभी बीमारियों जो कामयाब इलाज कयो वने तो राबते लाए 0301-2196-851
0: खुशखबरी क्या आप बालों के झड़ने से परेशान हैं अब फिकर छोड़िए शहर मेहरापुर में रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक लेकर आया है बालों की जदीद और मौसर इलाज 100 सोम्स एंड PRP ट्रीटमेंट के साथ बालों का झड़ना कम करने में मददगार कमजोर जड़ों को मजबूत बनाए नए बालों की निशोनुमा में मदद दे बालों को घना और सेहतमंद बनाए घने मजबूत और खूबसूरत बालों के लिए आज ही राब्ता करें रोशन स्किन एलर्जी एंड लेजर क्लिनिक नज़्द रेलवे फाटक अक्सा मस्जिद थरी रोड मेहरापुर 0300-338-5569
3: जहां उम्मीद के दिए जलते हैं
4: रोशनी का काफिला मंजिल की तरफ गामजन मजहर स्कूल सिस्टम मेहरापुर शानदार तालीमी इमारत प्रोफेसर कुर्बान अली मेमन एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकार मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला सरसब्ज बागीचा बेहतरीन फर्नीचर शानदार कंप्यूटर फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जा एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिले तहसीन नतायज खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले स्टडी टूर्स अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें مزید رابطے کے لیے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، 03000002734، نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور، 03013865453۔
1: عاشق ہونڈا شو روم مہراپور، ایٹلس ہونڈا موٹر سائیکل چوک پر اعتماد، ایما اختیار 3S ڈیلر، عاشق ہونڈا موٹرز مہراپور، جتے نئی موٹر سائیکل جی سیل کمپنی جے مقرر کل ریٹ دے دستیاب ہے۔ سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر، سروس ایریا جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے۔ ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود۔ عاشق ہونڈا موٹرز تے پہنجے ہونڈا موٹر سائیکل جی ٹیوننگ کرایو کمپیوٹرائز جیپنی اسٹیچنگ مشین جے ذریعے، جہاں میں ملے تھی موٹر سائیکل جی کارکردگی تمام بہتر، فیول ایڈجسٹمنٹ، آر پی ایم جی ایڈجسٹمنٹ کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونی تھی۔ ہونڈا جے کوالیفائیڈ ٹیکنیشن جے زیر نگرانی۔ عاشق ہونڈا موٹرز، ایڈریس انڈس بائی پاس نزد ریلوے لائن مہراپور، رابطے جلائے آسم حسین آرائی، 03075 92120۔
5: السلام علیکم ادا۔
6: وعلیکم السلام ادا، چھو پریشان آئیں؟
5: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو، چھا کجے
6: ادا دکان جی مشوری کرائی تھئی؟
5: نہ ادا
7: یار، اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو، مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی، کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرائن تے دلی نہ تھی چوی۔
5: مجھے دکان جی بے ڈرندی؟
6: ہاں دا، کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی آئے۔
5: ادا جلدی کر مکھے بونجی ایڈریس تبودا۔
7: آفیس جی میرا پر ایف ایم 94 نزد گرلس ڈگری کالج، حالانی روڈ میرا پر۔
6: رابطے لائے حاکم علی جسکانی،
8: 03013992836۔
7: آئی محمد عمر گوری، 03195758724۔
9: مہراپور کے ہو تو آواز بھی مہراپور کی ہے، سنتے رہو جی ایف ایم 94۔

0: It's 5 p.m. This time check is brought to you by
1: White Ish Beauty Cream, Glowing Skin Jo Raaz, a product by Biocon International Pakistan.
2: अब आप सुनेंगे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
3: स्पेशल कमेटी टू स्टैंड पार्ट ऑफ द बिल दोज हु आर फॉर द मोशन में से आए दोज अगेंस्ट में से नो द आई डेविड इन क्लास 15 इज रिकमेंडेड अमेंडेड बाय द स्पेशल कमेटी टू स्टैंड पार्ट ऑफ द बिल नाउ क्लास 1
4: सर आई मूव दैट द क्लास 1 इन ओरिजिन टू स्टैंड पार्ट ऑफ द बिल
3: The motion is read, Clause 1, in origin, to stand part of the bill. Those who are for the motion may say aye.
4: Aye.
3: And those who are against it may say no. The aye, David, and Clause 1, in origin, to stand part of the bill. Now, preamble.
4: Sir, I move that the preamble do stand part of the bill.
3: The motion is read, preamble, in origin, to stand part of the bill. Those who are for the motion may say aye.
4: Aye.
3: It may say no. I leave it, and preamble in origin to stand part of the bill. Now, title of the bill.
4: Sir, I move that the title of the bill in origin to stand part of the bill.
3: The motion is read, title of the bill in origin to stand part of the bill. Those who are for the motion may say aye. And those who are against it may say no. The I leave it, and title of the bill in origin to stand part of the bill. Now, third reading.
4: Sir, I move that the bill be passed into law.
3: The motion is that the bill be passed into law. Those who are for the motion may say aye.
4: Aye.
3: And those who are against it may say no. The aye, David, and the bill is passed into law. Now the House is adjourned to meet again on Tuesday, the 15th September 2026 at 3 p.m.
2: आप सुन रहे थे जीए एफएम नेटवर्क पर केटीएन न्यूज
5: सोना सिर्फ जेवर नहीं हर घर की अमानत होती है इसीलिए बैंक इस्लामनी लाया पाकिस्तान का पहला शरिया कंप्लायंट गोल्ड बेस्ड फाइनेंसिंग जिससे मिले 50 लाख रुपए तक की फाइनेंसिंग 4 साल तक की मुद्दत के साथ बैंक इस्लामी गोल्ड बेस्ड फाइनेंसिंग से अमानत को अपनी जगह रहने दो आज ही 1114752 64 या bankislami.com.pk पर अप्लाई करें शराइत जवाबित लागू हैं
6: Mehran Iron Store Halani Wholesale Depot A name to be trusted
7: Saria Garder Tier Angle Channel Patti Lohi Darwaza Silver Ja Chong Cement Reti Crash Ai Rang Wagera Bazar Khan Bariya Dastyab Ain
6: Hane Yachu Mehran Iron Store Nazd Baloch Petrol Pump National Highway Halani
7: Rabte Lai Proprietor Gulam Nabi Mughal 0300-320-04372 Ai 0242-460100
8: हर नजर आपकी खूबसूरती पर ठहर जाए और ये है मेरी खूबसूरती का राज मिल्क राइज ब्यूटी क्रीम सिर्फ 3 दिन में जिल्द को निखारे और रंगत को रोशन करे दाग धब्बे झुर्रियां और कील महा से फौरन कम करे इस्तेमाल का आसान तरीका रात को मिल्क राइज ब्यूटी सोप से चेहरा धोएं फिर मिल्क राइज ब्यूटी क्रीम चेहरे और गर्दन पर लगाएं नताइज देखें सिर्फ 3 दिन में एक्नी के लिए मिल्क राइज एक्नी क्रीम इस्तेमाल करें दस्तियाब प्रोडक्ट्स मिल्क राइज ब्यूटी क्रीम मिल्क राइज ब्यूटी सोप मिल्क राइज एक्नी क्रीम हर अच्छे कॉस्मेटिक जर्नल स्टोर से नाम लेकर खरीदें मजीद मालूमात के लिए मलिक जफर इकबाल एंड एम सिद्दीक शाही बाजार मेहरापुर 03000-310509 03000-310509
9: जहां उम्मीद के दिए जलते हैं
8: रोशनी का काफिला, मंजिल की तरफ गामजन, मजहर स्कूल सिस्टम मेहरापुर, शानदार तालीमी इमारत, प्रोफेसर कुर्बान अली मेमन, एयर कंडीशन्ड एकेडमिक ब्लॉक का इनेकाद, मेहनती मुशाक और तजुर्बेकार तदरीसी अमला, सरसब्ज बागीचा, बेहतरीन फर्नीचर, शानदार कंप्यूटर, फिजिक्स केमिस्ट्री बायोलॉजी की लैब्स, ऑडियो और विजुअल लेक्चर सिस्टम की सहूलत, केमिस्ट्री फिजिक्स बायोलॉजी रियाजी और इंग्लिश पर खुसूसी तवज्जो, एंट्री टेस्ट के लिए मेडिकल और इंजीनियरिंग में काबिल तहसीन नतायज, खेलों का मैदान और वहां मुनक्किद होने वाले मुकाबले, तहरीर तकरीर और जहनी आजमाइश के मुकाबले, स्टडी टूर्स, अपनी आँखों के नूर बच्चियों और प्यारे बेटों की मयारी तालीम तरबियत के लिए आज ही मजहर स्कूल सिस्टम मेहरापुर का विजिट करें। मजीद रابطے کے لیے ڈاکٹر الطاف حسین میمن، مینیجنگ ڈائریکٹر مظہر اسکول سسٹم، 03000027234، نثار احمد میمن پرنسپل مظہر اسکول سسٹم مہراپور، 03013865453۔
9: السلام علیکم ادا۔
10: وعلیکم السلام ادا، چھو پریشان آئیں؟
9: ادا نو دکان کھولیو تم پر ہلے ہی نہ تو، چھا کجے
10: ادا دکان جی مشوری کرائی تھئی؟
9: نہ ادا
11: یار، اج کل شہرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو، مو پنجو دکان کھولیو تو ایف ایم میرا پر تے پبلسٹی کرائی، کاروبار اڑو کامیاب ہو جو ایڈ بند کرانے تے دلی نتھی چوی۔
9: مجھے دکان جی بیٹھ ہلندی؟
10: ہاں ادا، کاروباری اشتہارات، عام اطلاع، میلاد، مجلس، سالگرہ جی مبارک، مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی۔
9: ادا جلدی کر، مکھے بونجی ایڈریس تو بدا۔
11: آفیس جی میرا پور ایف ایم 94، نزد گرلس ڈگری کالج، حالانی روڈ، میرا پور۔
10: رابطے لائے حاکم علی جسکانی،
12: 03013992836۔
13: ارشاد آٹوز آئیں ہونڈا شوروم مہرا پور، ہونڈا موٹر سائیکل جو پر اعتماد ائی با اختیار ادارو، ارشاد آٹوز ائی ہونڈا شوروم مہراپور، نئین موٹر سائیکل جی سیل کمپنی جے مقرر کر ریٹ تے دستیاب ہے۔ سروس سینٹر ایٹلس ہونڈا لمیٹڈ جو وارنٹی کلیم سینٹر سروس ایریا، جتے ہونڈا موٹر سائیکل جی بہترین سروس کئی ویندی ہے۔ ہونڈا کمپنی جا تمام جینین اسپیئر پارٹس خصوصی رعایت تے موجود۔ ارشاد آٹوز تے پینجی ہونڈا موٹر سائیکل جی کرایو ٹریننگ کمپیوٹرائز جیپنیز ٹیسٹنگ مشین ذریعے، جہاں میں ملے تھی موٹر سائیکل جی کار کردگی تمام بہتر، فیول ایڈجسٹمنٹ، آر پی ایم جی ایڈجسٹمنٹ، کمپیوٹرائز جاپانی مشین ذریعے کئی ونیے تھی۔ ہانڈا جے کوالیفائیڈ ٹیکنیشن جی زیر نگرانی، ارشاد آٹوز، حالانی روڈ، مہراپور۔ رابطے دلائے 03201800003۔
14: ماشاءاللہ فوجی پائپ فیکٹری، نزد گرلس ڈگری کالج، حالانی روڈ، مہراپور۔ اساں وٹ جگہ جو جاریوں، جگہ جا پاوا ائیں پائپ، ڈیڑھ ب چار چھ نو ائیں بارہ انچ میں پلین ائیں کالم میں موجود آہن۔ فوجی بائرن لائے خصوصی رعایت ہوندی۔ رابطے لائے فوجی عبدالکریم، 03015414456، ائیں توقیر احمد، 03601623793۔
15: مہراپور کے ہو تو آواز بھی مہراپور کی ہے، سنتے رہو جی ایف ایم 94۔

0: जेके ॻोठनि जे कमकार वादी वीज फलाह या दोस्तूं संगत साथ इवन इहे सोशल गैदरिंग्स जेके आहिनि न सोशल गैदरिंग्स उहे सोशल गैदरिंग त असुल असांजे वरण जी हूंदियूं न त उहे ॿीहर रिपीट थियणु घुरिजनि उन्हनि शयुनि खे संभारे करे असां खणंदा हलूं। असां घर लाइन ते हिकिड़ो ॿियो कॉलर मौजूदु आहे, अॼु सेट साइलेंट न आहे, ॾाढी रिंग ज़ोर सां वजे थी, अटेंड कयूं था केर साईं आहिनि किथां खां। السلام علیکم، کیر پیارا کتھا گا؟
1: وعلیکم السلام، سر عبدالجبار گھانگرو بھی بھرایا سمن آلے گا۔
0: عبدالجبار گھانگرو سمن آلے گا، ماں سمجھا تو اماں جی اسائے پروگرام میں جو پہنی کالا
1: بی کالا سر
0: بی کالا ویلکم بھلی کار بھا
1: سائیں بھی آکے رہا ہم کچھا
0: ہے اے ون اے ون مجھا بھا اے ون سمن آلو یو کیڑے پاسے رہوا کاد ہوا تالکو زلو
1: سپار جا
0: جی آواز تھوڑا صاف نہ پہ اچھے بیپار جا یو سی کے چھڑی مگر تالکو یا ضلع بدایو تالکو ہاں یہ گال کیو انیا اندر اے نہیں एतिरो विज़िट नाहे थियलु थियल आहे ठरी मीरवार ताईं असांजूं कचहरियूं दोस्तूं मोहबतूं आहिनि पोइ इहे हेठां जा इलाइक़ा दोस्त सुञाणूं उन बि त दोस्त आहिनि काफ़ी खुड़सरा। ॾाढी ख़ुशी थी अवां प्रोग्राम में कॉल कई। प्रोडक्ट जे हवाले सां का ॼाण का इंफॉर्मेशन? असांजो प्रोग्राम ॿुधो पिया, असांजो स्पॉन्सर्ड प्रोग्राम आहे मिल्क राइस ब्यूटी प्रोडक्ट जे हवाले सां। कॾहिं वठंदव मुंहिंजा जानी? मुहांगी आहे जा मुहांगी आहे जा महांगी न आहे। भाभी भाभी फरमाइश कोन थी करे जा शादी शुदा आहियो पोइ भाभी फरमाइशूं न कंदी आहे भॼाई पोइ बाक़ी छा ते राज़ी रखी वठा इहो फार्मूलो इहो वरी फार्मूलो असांखे बि ॾियो त असां पंहिंजी माइनि खे राज़ी रखूं बिना किट शिट मेकअप क्रीम जे। ॿुधो ॻाल्हि ॿुधो न, औरत जो जेको सिंगार आहे न ज़रूरु उहो हार सिंगार मेकअप किट ज़ेवर इहे सभु शयूं आहिनि, शहर जी हुजे या ॻोठ जी हुजे, दिलि सभिनी वटि साॻियो आहे। ख़ुदा सिंफ नाज़ुक बणायो आहे औरत खे, सो ईअं न कयो बिली भाजाईअ खे प्रोडक्ट वठी ॾियो। जी कयां, मूंखे गुज़ारत ॾेई वरी पोइ जवाबु केॾी महिल ॾींदो इहो ॿुधाइजो, छाकाणि त दोस्त ॿिया भञनि त पुठी। जी न त मां सटे छॾींदुमि सुभाणे लाइ न त के प्रोग्राम में दोस्त जेके ॿुधी रहिया
1: आहिनि।
0: ॾाढी ड्रिघी थी वई, हिकु भेरो ॿीहर रिपीट कयो त दोस्त ॿुधनि। हाणे दोस्त ॿुधी रहिया आहिनि, बिल्कुलु कुझु दोस्तनि जा नाम शामिल करणु चाहींदो? दोस्तनि जा नाम शामिल करणु चाहींदो, कंहिंखे सलाम, को न्यापा, को दुआ? बसि एतिरा थोरा। वॾी महिरबानी, लव यू, लख लाइक। सॼी संगत खे मुंहिंजे तरफ़ां बि असलाम अलैकुम, थैंक यू पहिरां।
1: वालेकुम अस्सलाम।